0: Satyagraha movement in a simple and engaging way. It will feature sculptures, architectural spaces, and landscape areas telling different stories from the freedom struggle. The project also includes pavilions and visitor facilities with spaces for recreation, retail, and hospitality. The Patra Devi Memorial is expected to become a place of remembrance, learning, and local pride while helping younger generations connect with Goa's history. Mahesh Sopre, Akashwani News, Panji.
1: Akashwani Kolkata today stepped into its 100th year of programming, marking a historic milestone in the journey of broadcasting in Bengal. More from our correspondent.
2: The station began its first official Bengali broadcast on 26th August 1927 and over the decades became an integral part of the cultural and social life of Bengal. From news and current affairs to music, literature, drama, education and public service programs, Akashwani Kolkata has connected generations of listeners and played a crucial role in shaping public discourse. Its contribution during the Bangladesh Liberation War further cemented its place in history. Today, under Prasar Bharati, Akashwani Kolkata continues to serve its audiences through modern broadcasting platforms while safeguarding its rich legacy. As it enters its centenary year, the station celebrates not merely a century of broadcasting, but a century-long bond with its listeners and the rich cultural heritage of Bengal. Shondipan Dashgupta, Akashwani News, Kolkata.
1: Indian Grandmaster R. Pragyanan cruised into the finals of the Grand Chess Tour's last leg after 19-9 win over Germany's Vincent Keimer in St. Louis, U.S. Having won the second classical game, the Indian enjoyed a huge lead of 6 points coming into the final day, on which games of shorter duration were played. He defeated Keimer in back-to-back rapid encounters to nearly seal his spot in the finals, taking an unassailable 17-3 lead before another victory in the first game of Blitz took his points tally to 19. Pragyanan will take on pre-event favorite and defending champion Fabiano Caruana of the USA States in the event finale. The top three finishers will automatically qualify for next year's Grand Chess Tour. RSS Chief Mohan Bhagwat arrived in the U.S. last night as part of the Sangh's Centenary Year Global Outreach Program. During his stay in the city, Mr. Bhagwat would participate in the Universal Oneness Program and address a gathering of around 5,000 people at the iconic Madison Square Garden on Saturday. The event carries a timeless and universal message: the world is one family. It calls upon us to look beyond artificial divisions and differences, recognize the bonds that unite humanity, and embrace a spirit of mutual respect, harmony, and oneness. And now for a look at today's newspapers, it's over to Saira Mujtaba.
3: Thank you, Shagun. Most of the dailies lead with NSA Ajit Dobhal's visit to China. The Tribune headlines, India-China eye political fix for boundary dispute, stress need for peace and tranquility along LAC. Newspapers also report Prime Minister reviewed 30,000 crore rupees infra projects. The Asian Age headlines, Modi flags digital arrest, pushes for strict surveillance. The Indian Express citing RBI's monthly state of economy informs, Indian economy resilient amid global uncertainties. The paper adds, India's robust macroeconomic fundamentals continue to provide cushion to the domestic economy. The Statesman writes, Defence Minister Rajnath Singh clears transfer of DRDO missile tech to Indian defence industry. Hindustan Times headlines, 98% flu cases this season due to H1N1 swine flu, says ICMR. And finally, Times of India informs, Dolly Parton, queen of country music, dies at 80. And with that, it's back to you, Shagun.
1: Thank you, Saira. And now before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi reviews infrastructure projects worth 30,000 crore rupees at Pragati meeting. Union Home Minister Amit Shah sets 1 year deadline for 100% implementation of 3 new criminal laws. Delhi government to hand over approval letters to 4,000 eligible women beneficiaries under Lakshmi Yojana today. India and China agree to continue their work in seeking political settlement of boundary question for overall and long-term interests. Eid Milad-un-Nabi, birth anniversary of Prophet Muhammad being celebrated today. Keralites across the globe celebrating Thiruvanam, most auspicious day of Onam. And R. Pragyanan cruises into finals of Grand Chess Tour's last leg after 19-9 win over Germany's Vincent Keimer. And with that, we end the morning news. Have a nice day.
4: Akashwani se pesh hai khabarnama. آداب، خبرنامے کے ساتھ میں محمد عمار۔ پہلے اس وقت کی خاص خبریں۔ وزیراعظم نریندر مودی نے پرگتی میٹنگ میں 30,000 کروڑ روپے مالیت کے بنیادی ڈھانچے کے پروجیکٹوں کا جائزہ لیا۔ مرکزی وزیر داخلہ امیت شاہ نے 3 نئے فوجداری قوانین کے 100% نفاذ کے لیے 1 سال کی مدت مقرر کی۔ دلی حکومت آج لکشمی یوجنا کے تحت 4,000 اہل خاتون مستفیدین کو منظوری نامے فراہم کرے گی۔ بھارت اور چین نے مجموعی اور طویل مدتی مفادات کو مد نظر رکھتے ہوئے دونوں ممالک کے سرحدی مسئلے کے سیاسی حل کے لیے کام جاری رکھنے پر اتفاق کیا۔ آج پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وسلم کا یوم ولادت عید میلاد النبی ملک کے مختلف حصوں میں مذہبی عقیدت کے ساتھ منایا جا رہا ہے۔ دنیا بھر میں کیرلا سے تعلق رکھنے والے لوگ تھرو اونم یعنی اونم کے سب سے مقدس دن کو بھی منا رہے ہیں۔ اور آر پرگنندا نے جرمنی کے ونسنٹ کیمر کو 19-9 سے ہرا کر گرینڈ چیس ٹور کے آخری مرحلے کے فائنل میں جگہ بنا لی ہے۔ اب خبریں تفصیل سے۔ وزیراعظم نریندر مودی نے خاص طور پر ٹرانسپورٹ اور بنیادی ڈھانچے کے بڑے پروجیکٹوں کی منصوبہ بندی کے دوران جہاں بھی ممکن ہو بنیادی ڈھانچے کی خدمات کے لیے مشترکہ یوٹیلیٹی کوریڈورز بنانے کے امکانات تلاش کرنے پر زور دیا ہے۔ سیوا تیرتھ میں پرگتی کی 53rd میٹنگ کی صدارت کرتے ہوئے جناب مودی نے وزارتوں اور ریاستی حکومتوں سے کہا کہ پروجیکٹوں کی منصوبہ بندی کے مرحلے میں ہی اس طرح کے مربوط طریقوں کا جائزہ لیا جائے اور اس کے لیے تکنیکی اور اقتصادی امکانات کو ملحوظ رکھا جائے۔ انہوں نے کہا کہ پروجیکٹوں کی تکمیل میں تیزی کے ساتھ معیار پر کوئی سمجھوتا نہیں ہونا چاہیے۔ پیش ایک رپورٹ۔
5: وزیراعظم نے وزارتوں، ریاستوں اور پروجیکٹوں پر عمل درآمد کرنے والی ایجنسیوں سے جدید ٹیکنالوجی کو اپنانے اور ہر مرحلے پر معیار کی جانچ اور نگرانی کے نظام کو مضبوط بنانے پر زور دیا۔ میٹنگ کے دوران وزیراعظم نے ریلوے، سڑک اور بجلی کے شعبوں سے متعلق بنیادی ڈھانچے کے 6 اہم پروجیکٹوں کا جائزہ لیا۔ یہ پروجیکٹس 9 ریاستوں میں پھیلے ہوئے ہیں اور ان کی مجموعی لاگت 30,000 کروڑ روپے سے زیادہ ہے۔ میٹنگ میں رابطے کے نظام کو مضبوط بنانے، صنعتی اور اقتصادی سرگرمیوں کو فروغ دینے اور سرکاری خدمات کو بہتر بنانے کے لیے بہت اہم پروجیکٹوں کا جائزہ لیا گیا۔ اس سلسلے میں خاص طور پر مقررہ وقت کی پابندی، مختلف اداروں کے درمیان تال میل، زیر التوا مسائل کے حل اور پروجیکٹوں کی جلد تکمیل پر زور دیا گیا۔ میٹنگ کے دوران وزارتوں اور ریاستوں سے کہا گیا کہ وہ شروع سے آخر تک ایک مربوط طریقہ کار اپنائیں اور ان اہم خامیوں یا کمیوں کو دور کریں جو مجموعی طور پر پروجیکٹوں کی تکمیل، فعال ہونے اور اس کے فوائد کی فراہمی میں تاخیر کا سبب بن سکتے ہیں۔ جناب مودی نے وزارتوں اور ریاستی حکومتوں کے درمیان فعال اور پیشگی اقدامات پر مبنی کام کے کلچر کو فروغ دینے پر بھی زور دیا تاکہ پروجیکٹ کے نفاذ کے ہر مرحلے پر زیادہ ذمہ داری اور ملکیت کا احساس ہو۔ ڈیجیٹل زرعی مشن کے تحت ایگری اسٹیک کا جائزہ لیتے ہوئے وزیراعظم نے زرعی اعداد و شمار سے زیادہ فائدہ حاصل کرنے کے لیے مصنوعی ذہانت، اے آئی سمیت جدید ترین ڈیجیٹل ٹیکنالوجی سے استفادہ کرنے کی ضرورت پر زور دیا۔ دلی سے پریا منڈل کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر۔
4: وزیر داخلہ امیت شاہ نے کہا ہے کہ بھارت کو ہر شعبے میں عالمی سطح پر قائد کے طور پر ابھرنے کے لیے اپنی داخلی سلامتی کو مزید مضبوط کرنا ہوگا۔ نئی دلی میں سیکیورٹی کی حکمت عملی سے متعلق قومی کانفرنس NSSC کے اختتامی اجلاس سے خطاب کرتے ہوئے جناب شاہ نے کہا کہ وزیراعظم نریندر مودی نے 2047 تک وکست بھارت کا ہدف مقرر کیا ہے اور ایک ترقی یافتہ ملک کے لیے مضبوط داخلی سلامتی بے حد ضروری ہے۔ انہوں نے کہا کہ اگر سابقہ حکومتوں نے نشیات، نکسلزم اور شمال مشرقی ریاستوں کے مسائل کو بڑے بحرانوں میں تبدیل ہونے سے پہلے ہی بھانپ لیا ہوتا تو ملک کو کئی دہائیوں تک ان کے سنگین نتائج نہیں بھگتنے پڑتے۔ وزیر داخلہ نے کہا کہ حکومت نے داخلی سلامتی کے چیلنج والے ان تینوں محاذ پر موجود سنگین مسائل پر قابو پا لیا ہے اور اس کامیابی کا پورا سہرا ریاستی پولیس فورسز، مرکزی ایجنسیوں اور مرکزی مسلح پولیس فورسز کو جاتا ہے۔ انہوں نے کہا کہ NSSC فورم کو چاہیے کہ وہ آئندہ 15 سے 20 سال کے رجحانات کا تجزیہ کرے، ممکنہ طور پر سامنے آنے والے مسائل کی نشاندہی کرے اور پہلے ہی نمٹنے کے لیے مؤثر حکمت عملی تیار کرے۔ جناب شاہ نے مزید کہا کہ 3 نئے فوجداری قوانین اگلے 1 سال کے اندر 100% نافذ کر دیے جائیں گے۔ ان قوانین کا مقصد فوجداری مقدمات کو 3 سال کے اندر سپریم کورٹ کی سطح تک نمٹانے اور سزا کی شرح میں 25% اضافہ کرنا ہے۔ दिल्ली हुकूमत आज दिल्ली लक्ष्मी योजना के तहत 4000 अहल खातून मुस्तफीदीन को मंजूरी नामे सपुर्द करेगी। इस स्कीम के तहत अहल खवातीन को हर माह 2500 रुपए माली मदद फराहम की जाएगी। तफसील हमारे नामनिगार से।
6: दिल्ली हुकूमत ने बताया कि अब तक 9,13,000 से ज्यादा खवातीन इस स्कीम के लिए अपना रजिस्ट्रेशन करा चुकी हैं, जबकि 6,52,000 से ज्यादा दरख्वास्तें जमा की जा चुकी हैं। हुकूमत के मुताबिक माली इमदाद अगले महीने की 1 तारीख से खातून मुस्तफीदीन के बैंक खातों में बराह रास्त मुंतकिल की जाएगी। दिल्ली के 2026-27 के बजट में इस स्कीम के लिए 5,110 करोड़ रुपए मुख्तस किए गए हैं। इस स्कीम का मकसद खवातीन को माली तहफ़ फराहम करना और उन्हें खुद कफील बनाना है। दिल्ली हुकूमत ने तमाम अहल खवातीन से अपील की है कि वो मुकर्रर वक्त पर अपनी ऑनलाइन रजिस्ट्रेशन मुकम्मल कर लें। दिल्ली से सौम्या शरण की रिपोर्ट के साथ खबरनामे के लिए मैं फैसल खान।
4: वजारत दाखिला ने जुनूबी रियासत केरला के नए नाम केरलम को बाजाबता तौर पर नोटिफाई किया है, जिसका इतलाक कल यानी 25 अगस्त से हुआ। 11 अगस्त को लोकसभा में और उससे अगले दिन राज्यसभा में केरला का नाम तब्दील करने से मुताल्लिक बिल मंजूर किया गया था। इस महीने के शुरू में सदर जमहूरिया द्रौपदी मुर्मू ने केरला का नाम तब्दील करके केरलम करने से मुताल्लिक बिल को मंजूरी दी थी। दुनिया भर में केरला के लोग आज थिरुवनम मना रहे हैं। तफसील हमारे नामनिगार से।
5: थिरुवनम का आगाज ओनापुकुलम से हुआ। ये त्यौहार केरलम के लोग मजहब और जात से कतई नजर मनाते हैं। सबरीमाला, अरुणमाला और गुरुवायूर समेत मंदिरों में खसूसी पूजा की जा रही है। दोपहर बाद केरलम में हजारों सकाफती प्रोग्राम और रिवायती खेलों का अहतमाम किया जाएगा। रियासत में बारिश के बावजूद लोग मंदिरों में बड़ी तादाद में पहुंच रहे हैं। तिरुवनंतपुरम से स्मृति एम पुलुरुति की रिपोर्ट के साथ खबरनामे के लिए कौनैन हैदर।
4: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। भारत ने भारत चीन सरहदी इलाकों में अमन अमान बरकरार रखने की अहमियत पर जोर दिया है, ताकि दोनों ममालिक के बाहमी ताल्लुकात में मुसलसल इजाफा और पेशरफ्त जारी रह सके। कौमी सलामती के मुशीर अजीत डोभाल ने कल बीजिंग में चीन के वजीर खारजा वांग यी के साथ भारत चीन सरहदी मसले पर खसूसी नुमाइंदों के मुजाकरात के 25वें दौर की मुश्तरका सदारत की। वजारत खारजा के एक बयान के मुताबिक दोनों खसूसी नुमाइंदों ने भारत चीन सरहदी मसले पर खुलकर तफसीली तबादला ख्याल किया। दोनों ने अपने मजमूई और तवील मुद्दती मफादात को मद्देनजर रखते हुए सरहदी मसले के सियासी हल की तलाश के लिए मुजाकरात और कोशिशें जारी रखने पर इत्तेफाक किया। कनाडा और अमरीका के दरमियान जारी तजारती कशीदगी में मजीद इजाफा हो गया है। कनाडा ने जवाबी कार्रवाई करते हुए तकरीबन 20 अरब डॉलर मालियत की अमरीकी मसनूआत पर जवाबी टैरिफ आयद किए हैं। इन मसनूआत में स्टील, डेयरी, बर्फी आलात और ज़रा से मुतालिक साजो सामान शामिल है। नए टैरिफ सनती सामान के अलावा रोजमर्रा की अशिया जैसे सी फूड, पनीर, कपड़े, कॉस्मेटिक्स और टॉयलेट पेपर पर भी लागू होंगे, जिनमें से कुछ चीजों पर 50% तक ड्यूटी लगाई गई है। कनाडा के ये नए टैरिफ 8 सितंबर से नाफिजुल अमल होंगे, जबकि अमरीकी टैरिफ हफ्ते के रोज से ही लागू हो चुके हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि अमरीकी बहरिया ने आबनाए हुरमुज में मौजूद तमाम बारूदी सुरंगों को हटा दिया है या धमाके से तबाह कर दिया है। आबनाए हुरमुज एक इंतहाई अहम बहरी गुजरगाह है, जिसे मगरबी एशिया में जंग शुरू होने के बाद से ईरान ने बड़ी हद तक बंद कर रखा है। ट्रंप ने अपने ट्रूथ सोशल प्लेटफॉर्म पर एक पोस्ट में कहा कि ईरान को खबरदार कर दिया गया है कि अगर कोई भी जहाज या कश्ती नई बारूदी सुरंगें बिछाने की कोशिश करेगी तो उसे फौरी तौर पर और मुनज्जम अंदाज में तबाह कर दिया जाएगा। ट्रंप के इस बयान पर ईरान की जानिब से अभी कोई रद्दअमल सामने नहीं आया है। आबनाए हुरमुज को बंद करने के बायस आलमी बाजारों में तेल की कीमतों में शदीद उतार चढ़ाव देखा गया है। ट्रंप अक्सर कहते रहे हैं कि इस इलाके पर अमरीका का कंट्रोल है, ताहम ईरान ने उन बहरी जहाजों पर फायरिंग भी की है जिनके बारे में उसका कहना है कि जहाजों ने उसकी इजाजत के बगैर आबनाए हुरमुज से गुजरने की कोशिश की थी। आज पैगंबर इस्लाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का यौम विलादत ईद मिलादुन्नबी मुल्क के मुख्तलिफ हिस्सों में मजहबी अकीदत के साथ मनाया जा रहा है। इस मौके पर मीलाद महफिलों और सीरत पाक के जलसों का एहतमाम किया गया है, जिसमें हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हयात तय्यबा और तालीमात को उजागर किया जाएगा। इस मौके पर मीलाद के जुलूस भी निकाले जा रहे हैं। सिक्योरिटी के वसी इंतजाम